0: It's 9:30 AM. This time check is brought to you by.
1: अगर खूबसूरती चाहिए तो आर्च अपनाएं. आर्च ब्यूटी क्रीम, एलोवेरा और एवोकाडो सिर्फ 3 दिनों में डार्क स्पॉट्स, एक्नी एंड स्कार्स रिड्यूस करके स्किन को बनाए रेडियंट, स्पार्कलिंग और दे शानदार मिरेकल ग्लो. आर्च ब्यूटी क्रीम.
2: धर माशुम वरकोटी वरकोटी का दमुना दया नवी दुनिया पलोर रवानवी. خود پولیو رنز دا قدمونو درولی همشی نو پا دی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی 2 ساسکی ورکول مهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا هغی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری.
3: हा अवां जी स्किन डल ऐं बेरोनक लगे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओ गिलो. पेश आहे वाइट एज ब्यूटी क्रीम. अवां जी स्किन खे बणाए फ्रेश, सॉफ्ट ऐं ग्लोइंग. इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक. रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट. हाणे थियो खूबसूरत थियण वधीक आसान. वाइट एज ब्यूटी क्रीम, खूबसूरती जेका चमके हर ॾींहुं. बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एज ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एज ब्यूटी सोप. वाइट एज ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु. वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन जो राज. अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान.
4: सुबह की चाय या ट्रैफिक का जाम, हर पल फन GFM बदलती लाइफ की ट्रेजेडी.
5: Yeah!

0: It's TAN 45. A. This TAN track is by.
1: छा अव्हां अच्छन वारन खां परेशान आयो पेश आहे आर्च क्रीम हेयर कलर पंहिंजे पसंदीदा रंग सां पंहिंजो अंदाज़ बणायो वधीक दिलकश ऐं वधीक स्टाइलिश पार्टी हुजे ऑफिस हुजे या कंहिं ख़ास मौके जी तयारी हर लम्हे पंहिंजो बहितरीन अंदाज़ ज़ाहिर करियो आर्च क्रीम हेयर कलर सां पंहिंजी शख़्सियत में आणियो नओं रंग नओं अंदाज़ ऐं नई ताज़गी अॼु ई पंहिंजे वेझे स्टोर तां आर्च क्रीम हेयर कलर हासिल करियो ऐं पंहिंजी खूबसूरती खे ॾियो नओं रंग आर्च क्रीम हेयर कलर हर रंग में खूबसूरती हर अंदाज़ में एतमाद
2: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوي دنیا په لور روان وي خو د پولیو رنز دا قدمونه درولې هم شي نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقل معذوری
1: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 7:30 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
3: سندھ کے ماتھے کا جھومر
4: جی ایف ایم 88 نیٹ ورک
3: سندھ کی آواز

0: हर बार जा नंढड़ा कदम एक नई दुनिया डा वधन था, पर पोलियो इन्हन कदमन के रोके भी सके थो। इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पियारियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
1: This program is brought to you by
2: Bank Islam ne laya Pakistan ka pehla sharia compliant gold based financing.
3: Dhar mashum aur koti war koti kadamuna de yow nivi duniya palor rawanwi khuda polio ranz da kadamuna udrawale humshi no padi waja da polio da har muhim pa mahal da polio team da darwaze takulo jawab war kawai aw khpal mashuman uta da polio da makhniwi dwa saas ki war kawal mahirawai زکه چه هم دغه ساسکی د ماشومانو د بدن دفاعی طاقت زیاتوي او د هغې د خوبونو الوت وزري مومي. پولیو یعنی مستقله مازوري.
4: حق سچ جو آواز، گیت سنگیت جو آواز، جی حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز، بدندا رہو.
5: جس دھرتی سے جڑا ہے قلندر لال شہباز،
6: اسی خطے کی بنی ہے آواز،
5: جی اے ایف ایم نیٹ ورک
6: سندھ کی آواز.

0: It's 6:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
0: Har din har pehar zindagi ki lehar
2: dhar mashum warkoti warkoti ka damuna dayo nivi duniya palu dhar mashum warkoti warkoti ka damuna dayo nivi duniya palu rawanwi khuda polio ranz da ka damuna udrawale humshi نو پدی وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقله معذوري
3: This program is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
4: सोना से है कामयाबी स्कीम के तहत सोना की जदीद और ज्यादा अफादियत वाली खादें कंपनी के मुकर्ररा डीलर या सोना सेंटर से खरीदें बैग में मौजूद कार्ड को स्क्रैच करें और इजाफी पैदावार के साथ पाएं बेशुमार कीमती इनाम
5: हक सच जो आवाज गीत संगीत जो आवाज जीए हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज बुधंदा रहो
6: جس دھرتی سے جڑا ہے قلندر لال شہباز
7: اسی خطے کی بنی ہے آواز
6: جی اے ایف ایم نیٹ ورک
7: سندھ کی آواز

0: मेरा
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा वाइटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फुली एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेताब निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: धर्माशुम वरकोटी वरकोटी कदमुना दयो निवी दुनिया पलोर रवानवी, خود پولیو رنز دا قدمونه او درولې همشي نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقله مازوري
3: हक सच जो आवाज़ गीत संगीत जो आवाज़ जे हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज़ उधर ना रहो।
4: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज,
5: उसी खित्ते की बनी है आवाज़
4: जीए एफएम नेटवर्क
5: सिंध की आवाज़।

0: It's 8:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har baar ja nandra kadam ek nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage to. Inhiye kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo ae pehje baran ke polio khan bachao jab katra zarur pyaryo chho ta ye katra बारन में मुदाफ्ती ताकत के वधाइन था इन्हनि जे ख्वाबन के उडाम ॾियन था। पोलियो मतलब जिंदगी भर जी माज़ूरी।
3: जिंदगी गुजारियो एतमाद सां कुरान खे समझी ॿुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोज़ानो सुबुह 9:05 ते सिर्फ़ GFM 88 नेटवर्क ते।
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي، خو د پولیو رنځ دا قدمونه درولې هم شي. نو په دې وجه د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروئ، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
5: جس دھرتی سے جڑا ہے قلندر لال شہباز،
6: اسی خطے کی بنی ہے آواز۔
5: جی اے ایف ایم نیٹورک،
6: سندھ کی آواز۔
7: حق سچ جو آواز، گیت سنگیت جو آواز، یہ حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز۔ بدلنا رہو۔

0: It's 8:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har baar ja nandra kadam ek nayi duniya da vadhan ta, par polio inan kadman ke roke bhi sage tho. Inhiya kare jadhein bhi polio muhim dauran polio workeran di dastak the ta dar kholyo ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
3: जिंदगी गुजारियो एतमाद सां कुरान खे समझी ॿुधंदा रहो। डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोज़ानो सुबुह 9:05 ते सिर्फ़ GFM 88 नेटवर्क ते।
4: हर माशूम वरकोटी वरकोटी कदमुना द यो नवी दुनिया पलोर रवानवी, खुद पोलियो रंज दा कदमुना द्रवले हुमशी। نو پدی وجہ د پولیو د ہر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې هم دغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقله مازوري.
5: جس دھرتی سے جڑا ہے قلندر لال شہباز،
6: اسی خطے کی بنی ہے آواز۔
5: جی اے ایف ایم نیٹورک،
6: سندھ کی آواز۔
7: حق سچ جو آواز، گیت سنگیت جو آواز، جی اے حیدرآباد مٹیاری ایف ایم 91.6، سندھ جو آواز۔ بدلدا رہو۔

0: अची याद वेही गुलाबी चपन जी उफक रंग लालाण हारे कुठो आ चणियासीं बरियासीं अवेला अकेला चणियासीं बरियासीं अवेला अकेला सिवा तो सितमगर सियारे कुठो आ चणियासीं बरियासीं अवेला अकेला सिवा तो सितमगर सियारे कुठो आ न बेड़ी न जोड़ा न पाणी फुड़ो को न बेड़ी न जोड़ा न पाणी फुड़ो को अखिन के सिंधुअ जे केदारे कुठो कंदे माठ मोहन अन्या केसी ताईं कंदे माठ मोहन अन्या केसी ताईं बुधा तो खे कहें ओ विसारे कुठो बुडी वियो मिठी निंड में गोठ सारो बुडी वियो मिठी निंड में गोठ सारो असां खे खिली तारे तारे कुठो आ पुसल शाम जे हर इशारे कुठो आ चुनी कहें हवा में उडारे कुठो जी दोस्तों वेलकम बैक प्रोग्राम जी पहरी कॉल अटेंड कंदा से असा गद कॉलर शामिल है प्रोग्राम में अस्सलाम वालेकुम केर साईं किथा खां हेलो आवां जो आवाज क्लियर कोन पियो जे
1: पहरा
0: सोडो खान जरदारी वेलकम भलीकार मोरो खां मुझे जानी कड़ा हालन प्रोग्राम में हर मानू की हर दोस्त की कॉल शामिल किया प्रोग्राम में पर केतर
1: जी सर
0: वस में हुए प्रोग्राम जो पैटर्न हुए तो हर दोस्त के कॉल पान क्या पर हाँ अस मजबूर हूं कॉल तुम मोहब्बत लख लाइक प्यार जो पैगाम का दिल की गाल
1: बस दिल की गाल है बस हमेशा प्यार में रहो मोहब्बत से रहो बदी से रहो एक के से रहो
0: दोस्तन जा के नाम शामिल क्यों भला
1: दोस्तन का नाम है जे खास हो मेरा प्रेजेंट मैन सुमेर जरदारी कपाल जरदारी प्यार जरदारी नमाला हाथ जरदारी अशरफ जरदारी शेरियाल जरदारी है प्यार आल जे के बुदन बे उन के मुंजे तरफा सलाम याली मदद
0: वालेकुम सलाम सखी पीर मौला अली मदद बड़ी मेहरबानी प्यारा कुर्ब लव यू
1: मौला आबाद करना आबाद
0: तुम सलाम तू जी दोस्तों प्रोग्राम में एकड़ी भी कॉल शामिल करना से अस्सलाम वालेकुम केर साईं किथा का
1: सही वालेकुम सलाम सही पप्पू पिताफी गोठमीर पिताफी
0: का पप्पू पिताफी साईं के वेलकम भलीकार खुशामदीद पप्पू साईं केड़ा हाल खुश आयो
1: सही खैर अलहमदुल्ला मालिक जी भलाई है सही तमा दे खैर आ खुश आयो
0: दुआ दुआ सुकून मिली रहयो मखे मजो अची रहयो आ दोस्तन से गाल बोल करे
1: जी सही वाली मेहरबानी
0: छा चवण चाहिंदो
1: सही शायर आ
0: बिस्मिल्लाह इरशाद
1: जो दुख दिन सब साए वेंदन नेण राह त केंबे राह वेंदन
0: हां
1: जदा जो थिंदा आबद भाई दीदार सदा थक जान दे सारे लाह वेंदन
0: लख लाइक मोहब्बत हो दीदार तो कोन तो थे आवाज एक बे जी बुधू पया
1: बस दीदार ही थी इंशाल्लाह हाँ,
0: बिल्कुल यो भी दीदार जो करो अंदाज मिजाज आ दोस्तन जा के नाम शामिल करण चाहिंदो
1: हां दोस्तन में से तो आके रिजेबली तो दोस्त जो जात याद
0: अनवर दोस्त विसारे छे
1: अनवर पिताजी तव्हांखे ॿुधो थो ऐं अनवर सोलंकी कुंभर में तव्हांखे ॿुधो थो रिजेब अली साईं जोड़े जो
0: रजेब साईं खे बि सलाम मुंहिंजा
1: एयरपोर्ट
0: पाड़े सिरी आहे सम्झो हाणे साईं जी कलाकु कॉल अॼु बि मिलंदी असांखे एज़ाज़ हासिल थींदो त शाह साईं जो बैत ॿुधंदासीं साईं खां
1: जी जी साईं सुठो बिल्कुल सुठो लिसनर आ बिल्कुल साईं काल कंदो आ करे घोटकी में मन ते बुधायो दोस्त के सफा माशाल्लाह सुठो लिसनर आ
0: बड़ी मेहरबानी साईं लख लायक कुर्ब
1: ओके साईं ओके
0: थैंक यू मोहब्बत वालन से जी दोस्तों वरी वापस वरंदासे एकड़े शॉर्ट कमर्शियल ब्रेक खां पोए बुधंदा रहो GAFM नेटवर्क
2: It's 9:45 PM. This time check is brought to you by
3: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
4: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي خو د پولیو رنز دا قدمونه درولې هم شي نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي ځکه چې هم دغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزري مومي پولیو یعنی مستقل معذوری
5: زندگی گزاریو اعتماد سا قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف GFM 88 نیٹ ورک تے
6: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے اب ذمہ داری ہم سب کی ہے ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں پولیو مطلب مستقل معذوری
7: جس دھرتی سے جڑا ہے قلندر لال شہباز
8: اسی خطے کی بنی ہے آواز
7: GAFM نیٹورک
8: سندھ کی آواز
9: حق سچ جو آواز گیت سنگیت جو آواز جی حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز بدندا رہو

زبردست دلچسپ ڳالهيون ٿي رهيون آهن. سو ڪچهري ڪنداسين اوهان سان. السلام عليڪم ڪير سائين ڪٿان کان؟ هلو هلو سائين اوهان جو آواز ڪون پيو ٿئي. معذرت خواهيون آواز ڪون اچڻ جي سبب ڳالهه ٻولهه ڪون ٿي سگھدي اوهان سان. سو ڳالهيون ٿينديون رهنديون ऐं अव्हां जी पसंद जा ट्रैक बि शामिल कबा प्रोग्राम में. ऐं अव्हां खे ख़बर आहे त 10 वॻे बिल्कुलु हिकिड़ो न्यूज़ ब्रेक बि हूंदो आहे, कमर्शियल बि हूंदो आहे. सो इन 3 मिंटनि जे विच में असीं अव्हां जी फ़रमाइश, अव्हां जे हुकुम जी तामील कंदे जलाल चांडियो जी ख़ूबसूरत आवाज़ में मुंहिंजी दिलि अव्हां सां अड़ी आहे. अचो त गॾिजी इंजॉय कयूं हिन ट्रैक खे.